यो हो किप्स 98.3 FM तपाईसँगको सहयात्रा।

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: द वर्ल्ड्स फुल अफ ट्रेमेंडियस नंबर्स अफ ट्रेंड एंड योर बिजी स्केड्यूल आर यू मिसिंग आउट ट्रेंडिंग इंग्लिश किड्स इफ यस द रेडियो ऑफ न्यू जनरेशन प्रेजेंट्स व्हाट्स Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising, affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-012-35-888

Life-Changing Quotes. पैसा दुई धारे तरवार हो, जसले भए पनि नभए पनि मानिसलाई चोट दिइरहन्छ। यो भनाई हो कवि शिरोमणि लेखनाथ पौड्यालको।

0: स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: यु क्यान डान्स
7: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
8: जस्ट ट्यून इन
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: The Vibe Sunday Hunsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
7: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा. किप्स एफएम 98.3 योर कम्पेनियन, ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्न सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ. म निजल छु तपाईँको साथमा, र तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम डट कम हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइरहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. अहिले पनि चाहिँ हामी लाग्दछौँ पहिलो सङ्गतर्फ. सङ्ग रहेको छ बसन्त बाई, सजन राज वैद्य.

श्रोता मित्र, विकली वर्ल्ड न्यूज मा पहिलो न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यको एआई स्मार्ट चस्मा। अमेरिकी प्रविधि कम्पनी मेटाले कृत्रिम बौद्धिकता एआई प्रविधि युक्त आफ्नै डिजाइनको नयाँ स्मार्ट चस्मा सार्वजनिक गरेको छ। कम्पनीले गत मंगलबार घोषणा गरेको नयाँ मेटा ग्लासेस हाल बजारमा उपलब्ध रेबान ब्रान्डसँग मिलेर सस्तो मूल्यमा उपलब्ध हुने जनाएको छ। नयाँ चस्माको प्रारम्भिक मूल्य 279 अमेरिकी डलर तोकिएको छ। रेबान स्मार्ट चस्माको प्रारम्भिक मूल्य 379 अमेरिकी डलर छ। कम्पनीका प्रमुख प्रविधि अधिकृत एन्ड्रयू बोसवर्थले विभिन्न मूल्य समूहका उपभोक्तासम्म पुग्न सस्तो विकल्प आवश्यक रहेको बताए। उनका अनुसार रेबानको लोकप्रियता र ब्रान्ड मूल्यका कारण उपभोक्ताहरू त्यसका लागि बढी मूल्य तिर्न तयार भए पनि कम्पनीले थप विकल्प उपलब्ध गराएर बजार विस्तार गर्न खोजेको हो। नयाँ मेटा ग्लासेस कम्पनीले आफै डिजाइन गरेको भए पनि केही पक्षमा भने रेबानको मातृ कम्पनी एसिलोर लोक्जोटिकासँगको सहकार्य जारी राखेको छ। कम्पनीले नयाँ चस्मा 3 फरक डिजाइनमा ल्याएको छ। एडभेन्चरमा सानो फ्रेम हुनेछ, फ्युरीमा केही ठूलो र गोलाकार फ्रेम हुनेछ भने तेस्रो चाहिँ चर्चित अमेरिकी संचार व्यक्तित्व काइली जेनरले डिजाइन गरेको अण्डा आकारको विशेष मोडल बजारमा उपलब्ध हुनेछ। यी चस्माले संगीत बजाउने, विभिन्न भाषाको अनुवाद गर्ने, वरपरको वातावरण बारे प्रश्नको उत्तर दिने तथा क्यामेराबाट खिचिएका तस्विरका आधारमा वस्तु पहिचान गर्ने क्षमता राख्छन्। मेटाले नयाँ म्यूज स्पार्क एआई मोडल प्रयोग गरिएको जनाएको छ, जसको तस्विरबाट थप विस्तृत जानकारी निकाल्न र प्रयोगकर्ताका व्यक्तिगत रुचि तथा प्राथमिकता सम्झन सहयोग गर्ने कम्पनीको दावी छ। कम्पनीका अनुसार नयाँ मोडल सुरुमा मेटा ग्लासेसमा उपलब्ध हुनेछ भने पुराना रेबान र ओक्ली स्मार्ट चस्मामा सफ्टवेयर अद्यावधिक मार्फत समावेश गरिनेछ। समाचार संस्था सीएनएनले सार्वजनिक कार्यक्रमका क्रममा चस्माको परीक्षण गर्दा यसले स्ट्रबेरीको एक कचौरामा कति क्यालोरी हुन सक्छ भन्ने अनुमान गर्न, अरबी भाषाको संकेत पाटीलाई अङ्ग्रेजीमा अनुवाद गर्न तथा नजिकका संग्रहालयहरूको सिफारिस गर्न सकेको जनाएको छ। प्रदर्शनका क्रममा चस्माले सजावटका लागि राखिएका नक्कली चेरी वास्तविक नभएको पनि पहिचान गरेको थियो। यस्ता सुविधाहरू मेटाका हालका स्मार्ट चस्मामा पनि उपलब्ध भएकाले केवल यी विशेषताले मात्र नयाँ ग्राहक आकर्षित गर्न पर्याप्त नहुन सक्ने विश्लेषकहरूको भनाइ छ। विशेष गरी काइली जेनरद्वारा डिजाइन गरिएको मोडललाई कम्पनीले फरक पहिचान दिन खोजेको छ। उक्त मोडल लगाउँदा विशेष ध्वनि बज्ने व्यवस्था गरिएको छ भने प्रयोगकर्ताले मेटाको सामान्य एआई आवाजको सट्टा काइली जेनरको आवाजमा आधारित कृत्रिम आवाज पनि प्रयोग गर्न सक्नेछन्। बजार अनुसन्धान संस्था ओमडियाका विश्लेषक रुनार ब्योर होब्देका अनुसार प्रविधि कम्पनीहरूले स्मार्ट चस्मा वा अन्य पहिरन योग्य उपकरण स्मार्टफोन भन्दा किन उपयोगी छन् भन्ने कुरा उपभोक्तालाई स्पष्ट रूपमा बुझाउन सङ्घर्ष गरिरहेका छन्। उनका अनुसार क्यामेरा र एआईको प्रयोग मार्फत वास्तविक संसारको सन्दर्भ बुझ्ने क्षमता भए पनि त्यसको दैनिक उपयोग के हो भन्ने प्रश्न अझै कायम छ। मूल्य घट्दै जाँदा स्मार्ट चस्माको लोकप्रियता बढ्न सक्ने अपेक्षा गरिएको छ। बजार अनुसन्धाता संस्था आइडिसीका अनुसार स्मार्ट चस्माको औसत बिक्री मूल्य 2026 376 अमेरिकी डलरबाट घटेर 2030 229 अमेरिकी डलरमा चढ्ने अनुमान गरिएको छ। मेटाले यसअघि स्मार्टफोन, स्मार्ट होम उपकरण तथा भर्चुअल रियालिटी हेडसेट जस्ता विभिन्न हार्डवेयर उत्पादन मार्फत बजारमा प्रभाव जमाउने प्रयास गरेको भए पनि अपेक्षित सफलता हासिल गर्न सकेको थिएन। कम्पनी अहिले स्मार्ट चस्मालाई स्मार्टफोन र स्मार्ट वाच जतिकै सर्वसुलभ प्रविधि बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ। बोसवर्थका अनुसार कम्पनी चस्मा नलगाउने मानिसहरूका लागि पनि एआई क्षमता उपलब्ध गराउन सकिने नयाँ प्रकारका उपकरणबारे अध्ययन गरिरहेको छ। अब हामी कार्यक्रममा लाग्छौं। कमल खत्री अनि अञ्जु बन्दको आवाजमा गीत रहेको छ, सुन भन्दानी प्यार हो।

कार्यक्रम विकली वर्ल्डले सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा अर्को न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज भनेर रहेको छ, अमेरिकामा अपराध गर्ने ग्रीन कार्ड धारीलाई अब सहजै देश निकाला। अमेरिकाको सर्वोच्च अदालतले कानूनी रूपमा स्थायी बसोबास अर्थात ग्रीन कार्ड धारीहरूलाई अपराध सम्बन्धी आरोपमा देश निकाला गर्ने प्रक्रिया अझ सजिलो बनाएको छ। अदालतले मंगलबार सो निर्णय गरेको हो। अब कुनै ग्रीन कार्ड धारीले नैतिक पतन समावेश हुने अपराध गरेको हो कि होइन भन्ने कुरा प्रमाणित गर्न सीमा अधिकारीहरूलाई स्पष्ट र ठोस प्रमाण आवश्यक नपर्ने भएको छ। अदालतले यस्तो अपराध भएको हुन सक्छ भन्ने उचित कारण सीमा अधिकारीहरूले देखाउनु नै ग्रीन कार्ड धारीलाई देश निकाला गर्न पर्याप्त हुने स्पष्ट पारेको छ। यस निर्णयको पक्षमा राय दिने न्यायाधीश क्लारेन्स थोमसका अनुसार इमिग्रेसन एन्ड नेसनलिटी एक्टले सरकारलाई उच्च स्तरको प्रमाण आवश्यक पर्ने व्यवस्था गरेको छैन। यस निर्णयले सीमा अधिकारीहरूलाई नैतिक पतन सम्बन्धी अपराधमा संलग्न भएको शंका लागेमा कुनै पनि ग्रीन कार्ड धारीलाई प्रवेश रोक्न र रिपोर्ट प्रक्रिया शुरू गर्न अझ बढी अधिकार दिएको छ। यो मुद्दा अमेरिकाको स्थायी बसोबास भएका चिनियाँ नागरिक मुक चोई लाउसँग सम्बन्धित थियो। उनी सन् 2012 चीनबाट फर्किँदा न्यूयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका थिए। त्यति बेला उनी न्यू जर्सीमा ट्रेडमार्क नक्कल सम्बन्धी आरोपको सामना गरिरहेका थिए। उनलाई सशर्त रूपमा अमेरिका प्रवेश गर्न दिइएको थियो, तर पछि उनी उक्त अपराध स्वीकार गर्दै दोषी ठहर भए। त्यसपछि उनी विरुद्ध रिपोर्ट आदेश जारी गरिएको थियो, जसलाई उनले लामो समयसम्म चुनौती दिँदै आएका थिए। फैसलाको पक्षमा 6 र विपक्षमा 3 न्यायाधीश थिए। विपक्षमा रहेकी न्यायाधीश केतनजी ब्राउन ज्याक्सनले आफ्नो असहमति रायमा सरकारलाई अत्यधिक शक्ति दिएको भन्दै चिन्ता व्यक्त गरिन्। यस निर्णयले सरकारलाई व्यापक खुल्ला अधिकार दिएको जस्तो देखिन्छ, जसले स्थायी बसोबासीको कानूनी सुरक्षा कमजोर बनाउन सक्छ, उनको भनाइ थियो। यो निर्णयपछि अमेरिकी सीमा क्षेत्रमा ग्रीन कार्ड धारीको कडाई बढ्ने, साना वा विवादास्पद अपराधका आरोपमा पनि प्रवेश रोक्न सकिने, रिपोर्ट प्रक्रियामा सरकारको भूमिका बलियो हुने आशंका बढाएको छ। अब हामी कार्यक्रममा लाग्दैछौ अर्को गीततर्फ। र गीत भने रहेको छ मुभीको सङ्ग रहेको छ नरसिंह अवतार मुभीबाट, तिम्रो मात्र हुने मन छ।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: एक्सप्रेस को साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
5: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
6: History of Rock.
7: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
8: Keeps 98.3 FM, your companion.
9: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
10: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन कार्यक्रम विकली वर्ल्ड न्यूजमा हामी गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्ने गर्छौँ सुनाउने गर्दछौँ र साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्ने गर्दछौँ र अहिले पनि हामी लाग्दछौँ अर्को न्युजतर्फ न्युज भनिरहेको छ उत्तर कोरियाली नौसेनालाई आणविक हतियारले सुसज्जित गर्दैछन् किम जोङ उन उत्तर कोरिया आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित बनाउने कार्यक्रम योजना अनुसार अगाडि बढिरहेको त्यहाँका नेता किम जोङ उनले बताएका छन् साथै उनले 10,000 टन क्षमताका रणनीतिक युद्धपोत निर्माण गर्ने महत्वाकांक्षी योजना पनि सार्वजनिक गरेका छन् उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी केसीएनए का अनुसार किमले मंगलबार न्याम्पो बन्दरगाह सहरमा आयोजित एक समारोहमा यस्तो घोषणा गरेका हुन् उक्त समारोहमा उत्तर कोरियाले गत वर्ष निर्माण गरेको 5,000 टन क्षमताको युद्धपोत चोय योङलाई औपचारिक रूपमा नौसेनामा समावेश गरिएको थियो नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने कार्यक्रम निर्धारित योजना अनुसार अघि बढ़िरहेको छ समारोहलाई सम्बोधन गर्दै किमले भने उनका अनुसार यसले उत्तर कोरियाको आणविक शक्तिलाई विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गर्न सक्षम बनाउनेछ उत्तर कोरियाले यसअघि नै चोय योङ युद्धपोतलाई सबैभन्दा शक्तिशाली हतियारहरूले सुसज्जित जहाज भनेको थियो किमले यस वर्ष उक्त वर्गका विभिन्न युद्धपोतहरूको निरीक्षण गरेका थिए अप्रेलमा उनले चोय योङबाट क्रूज मिसाइल परीक्षणको प्रत्यक्ष अवलोकन समेत गरेका थिए किमले आफ्नो भाषणमा चाँडै अर्को विनाशक युद्धपोत काङ कोनलाई पनि सञ्चालनमा ल्याइने बताए उनले भने चोय योङपछि हामी काङ कोनलाई पनि सञ्चालनमा ल्याउनेछौँ त्यसपछि 10,000 टन क्षमताका रणनीतिक युद्धपोतहरू क्रमशः निर्माण र सञ्चालन गरिनेछ किमको योजना अनुसार उत्तर कोरियाले अब प्रत्येक वर्ष चोय योङ भन्दा उच्च स्तरका दुईवटा सताई युद्धपोत निर्माण गर्ने लक्ष्य लिएको छ यसमा 10,000 टन क्षमताका क्रुजर वर्गका जहाजहरू पनि समावेश हुनेछन् गत सोमबार सम्पन्न 3 दिने पार्टी बैठकमा किमले देशको रक्षा क्षमता अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए दक्षिण कोरिया र अमेरिकाले आफ्नो सैन्य आधुनिकरण तीव्र बनाएको आरोप लगाउँदै त्यस्तै क्षेत्रलाई आणविक युद्धको संघारमा पुर्याएको दावी उनले गरे उत्तर कोरियाले सन् 2019 होनाईमा किम जोङ उन र डोनाल्ड ट्रम्प बीच भएको शिखर वार्ता असफल भएपछि आफूलाई अपरिवर्तनीय आणविक शक्ति सम्पन्न राष्ट्र घोषणा गर्दै आएको छ त्यसयता प्योङयाङले आफ्नो आणविक तथा क्षेपयास्त्र कार्यक्रमलाई निरन्तर विस्तार गरिरहेको छ हजुर विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ शिव परियारको आवाजमा नभेटी नभेटी

कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्युज। विकली वर्ल्ड न्युजमा अब हामी अर्को न्युजतर्फ लाग्दैछौ। न्युज भनिरहेको छ, हरित ऊर्जाको वृद्धिले भारतको कोइला आयात 4 वर्ष यताकै न्यून। अब पुरा न्युज विकली वर्ल्ड न्युजमा, स्थानीय उत्पादनमा भएको वृद्धि र नवकरणीय हरित ऊर्जाको उत्पादनमा आएको उछालका कारण जनवरीदेखि मे महिनासम्मको अवधिमा भारतको थर्मल कोइला आयात 4 वर्ष यताकै न्यून बिन्दुमा झरेको छ। कमोडिटी क्षेत्रको परामर्शदाता कम्पनी बिग मिनका अनुसार यस वर्षको मे महिनासम्म भारतको थर्मल कोइला आयात अघिल्लो वर्षको तुलनामा 12% घटेर 6,50,00,000 टनमा सीमित भएको हो। विश्वकै दोस्रो ठूलो कोइला आयातकर्ता देश भारतले पछिल्लो समय आयातमाथिको निर्भरता घटाउने नीति लिएको छ। भारतले यसै वर्षभित्र विद्युत उत्पादनका लागि प्रयोग हुने यस्तो कोइलाको खपतलाई कम्तीमा 30% कटौती गर्ने लक्ष्य राखेको छ। एल निनो मौसम प्रणालीका कारण अत्यधिक गर्मी बढेर बिजुलीको माग उच्च भएपछि भारतको सबैभन्दा ठूलो कोइला उत्पादक कम्पनी कोल इण्डियाले आफ्ना भगिनी कम्पनीहरूलाई उत्पादन तीव्र पार्न निर्देशन दिएको थियो। यसका साथै मध्य पूर्वको तनावका कारण आयातित कोइलाको मूल्य र भुवानी भाडामा भएको वृद्धिले पनि आयात घटाउन भूमिका खेलेको बिग मिनले जनाएको छ। बिग मिनका अनुसार जनवरीदेखि मे महिनाको अवधिमा भारतको कुल विद्युत उत्पादनमा गत वर्षको तुलनामा 5% वृद्धि हुँदा नवकरणीय ऊर्जाको उत्पादन भने 22% तीव्र गतिले बढेको छ। गत मे 21 अत्यधिक गर्मी र लूका कारण भारतको पिक पावर डिमान्ड विद्युतको उच्चतम माग देशले अनुमान गरेको 270 गिगावाट भन्दा पनि माथि पुगेको थियो। केन्द्रीय ग्रिड नियामक ग्रिड इण्डियाको तथ्याङ्क अनुसार मे महिनामा भारतको विद्युत माग 11.2% बढेर 2 वर्ष यताकै उच्च बिन्दुमा पुगेको थियो। माग पूरा गर्न उपयोगिता प्रदायकहरूले 24 घण्टा उत्पादन बढाएपछि थर्मल ऊर्जा उत्पादन गत वर्षको तुलनामा 10% बढेको थियो, जुन मे 2024 पछिको सबैभन्दा उच्च हो। रिटर्सको विश्लेषण अनुसार सोही महिनामा भारतको नवकरणीय ऊर्जा उत्पादन अघिल्लो वर्षको तुलनामा 29.31% बढेर 27,58,000,000 किलोवाट घण्टा पुगेको छ। यो उत्पादन भारतको कुल ऊर्जा मिश्रणको रेकर्ड 17.9% हिस्सा हो। कार्यक्रम विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ जन्ती बाख्रो मुभीबाट मुकुमुकुम्या।

0: 7장 গুটুখেলা
1: নেপাল ভাষায়া ন্যায় পুসি চৌমেতা
2: সুথেয়া 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
9: Babu, pani ko bill tiri de lo.
10: La, tiri de.
11: Babu, batti ko bill tiri de aaja.
10: La, la, tiri de.
9: Dada! इन्टरनेटको पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिर्दे
9: तर सबै कुरा यति छिटै कसरी तिरिस
10: किनकि मसँग हाम्रो पात्र छ
11: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
10: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
15: 01-42-35-888 98-12-35-888
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: Kips FM 98.3 presents Pop Hour.
18: मुझे कैसे पता न चला कि तू मैंनु प्यार
15: Every Friday 12 p.m.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: तपाई सुन्दै हुनुहुन्छ
2: के
1: ई
2: पी
3: एस किप्स 98.3 FM योर कम्पानियन।
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज।
4: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन। कार्यक्रम विकली वर्ल्ड्समा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड्सहरू सुन सक्नुहुन्छ र कार्यक्रम तपाईँले हरेक आइतबार बिहानको 7 बजे, सोमबार बेलुकी 8 बजे, मङ्गलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ। कार्यक्रममा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड्सहरू सुन सक्नुहुन्छ। अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज भनिरहेको छ, कङ्गोमा 1000 जना भन्दा बढीमा इबोला संक्रमण पुष्टि। WHO डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो DRC 1094 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन WHO जनाएको छ। WHO का अनुसार 277 जनाको मृत्यु भइसकेको छ। WHO मंगलबार जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार हाल 387 जना बिरामीहरूले उपचार प्राप्त गरिरहेका छन् भने 115 जना निको भएका छन्। त्यस्तै 44 जना व्यक्तिको मृत्यु शंकास्पद रहेको र 131 वटा घटनाहरू पनि पुष्टि हुन बाँकी रहेको कङ्गोका अधिकारीहरूले बताएका छन्। WHO को हेल्थ इमर्जेन्सी अलर्ट एन्ड रेस्पोन्स अपरेसनका निर्देशक अब्दी रहमान महमूदले रोगको फैलावट र विस्तार तीव्र गतिमा भइरहेको मंगलबार स्विजरल्याण्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बताए। 2 हप्तामा उपचार क्षमता पनि बढाइएको उनले बताए। 19 वटा स्वास्थ्य क्षेत्रहरूबाट उपचार सेवा बढाएर 500 भन्दा बढी सयसहित सेवा गर्न सक्ने अवस्थामा पुर्याइएको छ उनले भने। प्रयोगशाला क्षमता पनि तीव्र रूपमा विस्तार गरिएको उनले बताए। प्रकोपको सुरुमा राजधानी किन्सासामा प्रतिदिन लगभग 30 जनामा परीक्षण हुँदै आएकोमा हाल इटुरी, उत्तरी किवु र दक्षिण किवु प्रान्तहरूमा 8 विकेन्द्रीकृत प्रयोगशालाहरूको सञ्जाल मार्फत प्रतिदिन 2000 भन्दा बढीको परीक्षण सम्भव भएको उनले बताए। हजुर, विकली वेलनेसमा अब मिस्टर डीको आवाजमा रहेको गीत आगो लाग्यो।

हजुर, किप्स एफएम 98.3 नेक्स्ट न्युज तर्फ लागो न्युज रहेको छ। 2025 मध्यसम्म विश्वभर 11,73,00,000 भन्दा बढी मानिस विस्थापित। द्वन्द्व, हिंसा, उत्पीडन तथा मानव अधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौं शरणार्थी प्रति सम्मान व्यक्त गर्दै यो वर्ष पनि जुन 20 विश्व शरणार्थी दिवस मनाइयो। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय UNHCR का अनुसार 2025 मध्यसम्म विश्वभर 11,73,00,000 भन्दा बढी मानिस उत्पीडन, द्वन्द्व, हिंसा, मानव अधिकार उल्लङ्घन वा सार्वजनिक शान्ति सुरक्षामा गम्भीर असर पार्ने घटनाका कारण विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरियाली अरब गणराज्य, म्यानमार तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गो लगायत मुलुकमा जारी संकटले लाखौंलाई घरबार छाड्न बाध्य बनाएको छ। राष्ट्रसंघले शरणार्थीको संरक्षण केवल मानवीय संवेदनाको विषय मात्र नभई विश्व शान्ति र स्थायित्वको आधार समेत भएको जनाएको छ। शरणार्थीलाई संरक्षण नपाउँदा परिवारहरू थप जोखिमपूर्ण यात्रामा जान बाध्य हुने, बालबालिकाको शिक्षा प्रभावित हुने तथा महिला र बालबालिकाहरू थप जोखिममा पर्ने बताइएको छ। सन् 1951 शरणार्थी महासन्धि तथा सन् 1967 त्यस सम्बन्धी प्रोटोकल शरणार्थी अधिकार संरक्षणका प्रमुख अन्तर्राष्ट्रिय कानूनी आधार मानिन्छन्। ती व्यवस्था अनुसार शरणार्थीलाई काम गर्ने, शिक्षा प्राप्त गर्ने, आवास पाउने, धार्मिक स्वतन्त्रता उपभोग गर्ने तथा पहिचान र यात्रा सम्बन्धी कागजात प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको छ। महासन्धिको मूल सिद्धान्त नन रिफाउन्डमेन्ट अनुसार कुनै पनि शरणार्थीलाई उसको जीवन वा स्वतन्त्रतामा गम्भीर खतरा रहेको स्थानमा फिर्ता पठाउन पाइँदैन। विश्व शरणार्थी दिवसले शरणार्थीको साहस, धैर्य र जीवन पुनर्निर्माणका प्रयासप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने जनाउँदै उक्त विश्व संस्थाले विश्वका विभिन्न देशका सरकार, दात्री निकाय, स्थानीय समुदाय तथा विश्व समुदायलाई शरणार्थीको सुरक्षा, सम्मान र अधिकारको संरक्षणका लागि साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ। कार्यक्रम विकली वर्ल्ड न्युजमा नेक्स्ट सङ्गतर्फ लागौँ। सङ्ग रहेको छ सम्हालिन्छ कहिले मन मुभीबाट, हराए हराए।

हजुर श्रोता मित्र, विकली वर्ल्ड न्युज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्युजमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला। फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 MHz, त्यस्तै हामीलाई इन्स्टा र टिकटकमा पनि भेट्न सक्नुहुन्छ यही आइडीबाट। यति भन्दै म निजल पनि आजको लागि बिदा भए, नमस्कार, टिके बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 98.3 यो कम्प्यानियन।

0: Life-Changing Quotes. संसारमा संगीत र आमा भन्दा राम्रो साथी कोही हुन सक्दैन.
1: पुरै एक घंटा तीनवटा मूवीज का सुपरहिट गीतहरू.
2: 3 in 1.
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.
4: फुल को डाले डाले मा तिम्रो रूप को लाले.
2: नेपाल चलचित्र का सदाबहार गीतहरू.
5: मेरो निन्द्रा भोक तिर्खा रात रदीनको किन छोरेको.
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday 7 a.m. and Thursday 9 p.m. Only on Kips FM 98.3 megahertz. Never miss out being trendy.
10: Ek phool jhare re ke bho. Ek phool jhare re ke bho.
11: Nepali Super Hits.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
0: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, out ma, timro man ko nasikai. Farki farki, bas ma, timro ghar ko nasikai.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-35-96-98-12-35-444।
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युडुल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
0: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाटिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 98511-70939, 98511-70939.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising, affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 678.
10: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम
11: भञ्जाङ चौतारी
10: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
12: World full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
13: नेपाली पप गीतहरुको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS Most Wanted।
14: KIPS Most Wanted। हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
15: Kiss 98.3 FM.

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: Nepali sangitik chhetra ka geet sangeet ko saath ma ramaila segments haru karyakram.
0: Music Matza.
1: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 FM मा

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाल चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM
4: 98.3.
5: Keeps Unplugged. नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला. हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: नमस्कार अनि हार्दिक स्वागत छ तपाईं सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
4: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
5: सुजलप्पा अनि नमस्कार किप्स 98.3 एफएम
6: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
7: ऑन किप्स 98.3 एफएम

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाइ गरिराको प्रश्नमा फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: पुरै एक घंटा तीनवटा मूवीज का सुपरहिट गीतहरू
4: थ्री इन वन
1: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678

0: 30268 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 megahertz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
9: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888.
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, radio, naya generation ko.
4: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.
10: Every Monday 5 p.m. and Friday 8 p.m.
12: Raja Moti wa Moti na ye wa ni puchi changu tu kele.
8: Nepal bhasha ya nyai puchi chong meta.
13: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज़.

0: किप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
4: Every Monday 5 p.m. and Friday 8 p.m.
5: Namaskar!
6: Namaskar!
5: Kahiye, kya sunenge aap?
4: Enjoy 60s, 70s and 80s Bollywood numbers. Bollywood Golden Hits. Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
7: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: किप्स एफएम 98.3 मेगाहर्ज प्रेजेंट्स टॉप 20 बॉलीवुड काउंटडाउन शो
3: एवरी सैटरडे 10 एएम मंडे 6 पीएम एंड फ्राइडे 2 पीएम
14: केही नौलो
15: रोचक
14: अनि अचम्म लाग्ने तथ्यहरू
16: किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8-9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
0: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 35 444

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
3: पूरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरू
4: 3 in 1
5: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा।
8: फुलको डाले डालेमा तिम्रो रूपको लाले
9: नेपाली चलचित्रका सदाबहार गीतहरू
10: मेरो
9: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
11: KIPS FM 98.3 megahertz, your companion.
12: Chemical X.
13: On KIPS 98.3,
14: Bomb. At 98.2.
12: Chemical X.
13: Enjoy.

0: 98.3 megahertz and hit that follow button today.
1: अब battery shop New Kathmandu Electric Electronics ma 100 ampere, 150 ampere, 200 ampere ka tubular battery haru supath mulya ma. Tapai ka purana inverter battery haru ko exchange suvidha. Tapai ka purana inverter battery haru lyaunu hos ra naya tubular battery haru lagnu hos. Sathai tapai ko inverter UPS haru marmat samar ka lagi samjhnu hola.
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: लिसन टु योर फेभरेट क्लासिक इङ्ग्लिस सङ्ग्स Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 megahertz.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: Enjoy 60s, 70s and 80s Bollywood numbers.
2: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
1: Bollywood Golden Hits.
3: Ayyavali Pyar Ka Dushman Hai Hai.
1: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
4: Hey, bachna ae haseeno, lo main aa gaya.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
14: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: What's the secret to success?
16: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
16: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
17: KIPS 98.3 FM मा गजल संसार
18: मुझसे मिलने शमा जलाकर आज महल में
17: गजल संसार
18: गुम का खजाना तेरा भी है मेरा भी
19: हर एक शनिवार बिल्की 10 बजे
20: Are you ready for the big O?
21: This is In Box.

0: हरेक शनिबार बेलुकी 10 बजे
1: द वर्ल्ड फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड युर बिजी स्केड्युल. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: Luga logo, gadi chadne thau samma jau. गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ.
5: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु.
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ. न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 megahertz.
6: This is Keeps 98.3 FM, your companion.
7: Are you ready for the big O?
8: This is In Box.

Life-Changing Quotes. मृत्युले जीवन समाप्त गर्छ, सम्बन्ध होइन। यो भनाई हो मिच एल्बम को।

0: keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
2: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
4: सुबिसु, छिटो पनि सुरक्षित पनि.
5: थप जानकारी तथा बुकिङका लागि
6: 01-42-3888 98-12-35-8888.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
0: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
11: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ।
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
6: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: एक फूल झरे रे के भो एक फूल झरे रे के भो
13: नेपाली सुपर हिट्स रातो

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Kips FM, 98.3 MHz. Your companion. Just tune in.
1: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: Kips 98.3 FM ma Gazal Sansar.
4: Mujhse milne shama jala kar aaj mahal mein.
3: गजल संसार
5: हरेक शनिबार बेलुकी 10 बजे
6: Are you ready to turn up the volume and rock out like never before?
7: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
6: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
7: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
6: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
7: Radio station Kips FM 98.3 MHz.
8: Wake me up when September ends.
9: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
10: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
11: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
10: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
12: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
10: फोन नम्बर 4910511 4910511 9851170939
13: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
14: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
13: किन ए एसी लाइट ब्रिक नै
14: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
13: वाह मैले खोजेको जस्तो रहेछ
14: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591353996
15: What's the secret to success?
16: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
16: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
17: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: राजा मतिवा मतिनायेवा ने पुछे चंगुटु खेले
20: नेपाल भाषाया यही पुछे चौ मेता
21: सुथेया 6:30 से 7 बजे तक Station Kips FM 98.3 MHz.
0: एक फूल झरे रे के भो एक फूल झरे रे के भो
1: नेपाली सुपर हिट्स

0: life-changing quotes. जो व्यक्ति कहिल्यै हार मान्दैन उसलाई कसैले पनि हराउन सक्दैन.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
3: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too.

नमस्कार मित्र, कस्तो हुनुहुन्छ? आशा छ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। म हुँ आरजे युक्ता र यो कार्यक्रम हो किप्स अनप्लग्ड। यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डहरूको चोइसको अनप्लग्ड सङ्ग्सहरू उहाँहरूकै आवाजमा। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई तपाईँले सुन्न सक्नुहुन्छ अनलाइन। हाम्रो अनलाइन एड्रेस वेबसाइट kipsfm.com वा एप हाम्रो पात्रो डाउनलोड गरेर पनि तपाईँले सुन्न सक्नुहुन्छ। हजुर मित्र, कार्यक्रममा एक घन्टासम्म मलाई साथ दिनुहोला र यस कार्यक्रमलाई हामी सङ्गीतमय बनाउनेछौँ विभिन्न आर्टिस्टद्वारा गाउनु भएको अनप्लग गीतहरूबाट। हजुर मित्र, र तपाईँले हामीलाई हाम्रो फेसबुक पेजलाई लाइक गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/kipsfm र साथमा इन्स्टाग्राम पेजलाई पनि फलो गर्न सक्नुहुनेछ। अल राइट मित्र, आजको कार्यक्रममा हामी पहिलो अनप्लग गीत सुन्नेछौँ आर्टिस्ट गङ्गाधर पराजुलीको आवाजमा। हजुर, उहाँको आवाजमा अनप्लग गीतहरू सुन्नुहोला र उहाँले गाउनु भएको गीतहरू पछि म फेरि पनि कार्यक्रम किप्स अनप्लग्डमा आउने नै छु हाम्रो अर्को आर्टिस्ट लिएर। ओके मित्र, इन्जोय।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
6: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
7: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
8: नमस्कार किप्स 98.3 FM।
9: यो हो किप्स 98.3 FM। तपाईं सँगको सहयात्रा।
10: किप्स FM 98.3 megahertz presents

हजुर ब्रेक पछि कार्यक्रम किप्स अनप्लग्डमा म युक्ता यहाँलाई पुनः स्वागत गर्दैछु। कार्यक्रम किप्स अनप्लग्डमा तपाईँ सुन्दै हुनुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डहरूले गाउनु भएको विभिन्न अनप्लग गीतहरू उहाँहरूकै चोइसको स्टेशन। तपाईँ ट्युन्ड इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज युआर कम्पेनियन। हाम्रो अनलाइन एड्रेस हो kipsfm.com। यस एड्रेसबाट तपाईँले हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ। संसारको कुनै पनि कुनाबाट वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। सो अब किप्स अनप्लग्डमा हामी फेरि पनि अर्को गायिकाले गाउनु भएको अनप्लग गीतहरू सुन्नेछौँ। अब हामी सुन्नेछौँ गायिका सुमी च्यामलिङ राईले गाउनु भएको अनप्लग गीतहरू। हजुर मित्र इन्जोय गर्नुहोला र केही बेर पछि म युक्ता फेरि पनि कार्यक्रममा आउने नै छु।

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
1: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
2: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. Just tune in, रेडियो नयाँ जेनेरेसनको.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
10: म्युजिक मज्जा
9: प्रत्येक मंगलबार बेलुकी 8-9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7-8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
11: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
0: KIPS 98.3 FM, your companion.
2: FM 98.3 MHz presents

अलराइट मित्र फेरि एकपटक ब्रेक पछि यहाँलाई म स्वागत गर्दैछु. कार्यक्रम हो किप्स अनप्लग्ड. यस कार्यक्रममा हामीले सुनिसक्यौ विभिन्न गायक गायिकाले गाउनु भएको उहाँहरूको चोइसको अनप्लग्ड गीतहरू. अलराइट हजुर, स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई तपाईँले लाइभ सुन्न सक्नुहुन्छ kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि. अब फेरि हामी अनप्लग गीत नै सुन्नेछौँ. अब भने गायिका सृष्टि कार्की आउँदै हुनुहुन्छ उहाँको सुरिलो स्वरमा अनप्लग गीतहरू सुनाउन. सो अब भने हामी सुन्छौँ सृष्टि कार्कीले गाउनु भएको रमाइला रमाइला अनप्लग्ड गीतहरू.

Well, that was lovely unplugged songs by singer Srishti Karki. सो कार्यक्रमको एक घन्टा पनि बित्न आँटिसकेको छ. आजको कार्यक्रम किप्स अनप्लग्ड यहाँलाई कस्तो लाग्यो होला? यहाँको प्रतिक्रिया हामीलाई लेखेर पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा, जसको एड्रेस रहेको छ facebook.com/keepsfm. ओके मित्र, यदि तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ वा तपाईँ पनि कुनै एउटा ब्यान्ड मेम्बर हुनुहुन्छ र तपाईँ पनि यसरी नै अनप्लग सङ्ग्सहरू हाम्रो श्रोतामा सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेज मार्फत. ओके, सो अब यति भन्दै म युक्ताको पनि बिदा माग्ने बेला भइसकेको छ. ओके मित्र, अब म यहाँसँग छुट्नेछु.

0: your home.
1: KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-3512-34-44।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप

0: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: बाबु पानीको बिल तिरिदे ल
2: तिरिदे
3: बाबु बत्तीको बिल तिर्दे आज
2: ल ल तिरिदे
1: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
2: ल त्यो पनि तिर्दे
1: तर सबै कुरा यति छिटै कसरी तिरिस
2: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
2: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
0: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 98511709 98511709
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विद ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
5: सम्पर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
6: यू कैन डांस
7: You can sing. All you gotta do is
8: just tune in.
9: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. तपाईको जीवनमा धेरै मानिसहरू आउने र जाने छन्, तर केवल सच्चा साथीहरूले तपाईको हृदयमा छाप छोड्ने छन्। यो भनाई हो एलिनोर रुजवेल्टको।
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
4: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, Radio Naya Generation Co.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि
4: नयाँ जेनेरेसनको।
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888, 98-12-35-888।
11: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू।

0: किट्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 2 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू एन्टरटेन्ड Kips 98.3 FM, your companion, your companion, your companion.
0: Mix Max at 98.

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
10: KIPS FM 98.3 presents Pop Hour.
11: मुझे कैसे पता न चला कि तू मैनू प्यार
10: Every Friday 12 p.m.

0: weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10.
1: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
0: on KIPS 98.3 FM.
2: History of Rock.
3: Monday 3 p.m. Only on KIPS FM 98.3 MHz, your companion.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: Life-Changing Quotes. तपाईंको पहिरन भन्दा महत्वपूर्ण तपाईंको चरित्र हो. यो भनाई हो स्कॉट सैनफोर्ड को.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा.
3: एक फूल झरे रे के भो, एक फूल झरे रे के भो.
4: नेपाली सुपर हिट्स.

0: FM 98.3 MHz. Jatuhin.
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
6: के भो बोलादै के गुनगुनाइरहेको
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
1: क्लासिक हिंदी पॉप टाइम
11: चलने लगी है हवाएं सागर भी लहराए
1: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: Life-Changing Quotes。पैसालाई भगवान बनायो भने यसले हामीलाई दानव बनाइदिन्छ। यो भनाई हो हेनरी फिल्डिङको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा म्युजिक
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station Kips FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: The Vine Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले साँझको पाँच बजेको छ।
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
0: Kips 98.3 FM ma yo ho. Music Mazza, music Mazza.
6: हेलो श्रोता मित्र, नमस्ते। स्वागत छ कार्यक्रम म्युजिक मजामा। यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ पुरानो नयाँ सबै किसिमका गीतहरू।

र हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ म तपाईँको लागि कार्यक्रममा अगाडि राख्ने नै छु। म हुँ यहाँहरूकै होस्ट आरजे युक्ता। किप्स एफएमलाई तपाईँले सुन्न सक्नुहुन्छ संसारभर कहीँबाट पनि कुनै पनि बेला हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। अलराइट श्रोतावृन्द, अब कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। आजको पहिलो गीतबाट गीत रहेको छ सँगै बाँचौला। यस गीतमा आवाज दिनुभएको छ राजु लामा र शशिका राईले। लिरिक्स इन्दु तामाङको रहेको छ भने म्युजिक र म्युजिक प्रोग्रामिङ गर्नुभएको छ दिवेश राईले।

के श्रोता मित्र हामीले सुन्यौ गीत सँगै बाचौला राजु लामा र शशिकर राईको आवाजमा. अलराइट, अब हामी सुन्नेछौँ गीत बाबरी फुलको बोट. यस गीतको ओरिजिनल सिङ्गर हुनुहुन्छ झलकमान गन्धर्व. लिरिक्स पनि उहाँको नै रहेको छ. यो गीत कभर भर्जन सङ रहेको छ. अब हामी सुन्नेछौँ गीत बाबरी फुलको बोट.

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत बाबरी फुलको बोट। अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको। युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत। सो यस सेगमेन्टमा आज गीत परेको छ ओके छ त। यस गीतको सिङ्गर, राइटर र प्रड्युसर हुनुहुन्छ जे अथर नै, मिक्सिङ मास्टरिङ पनि उहाँले नै गर्नुभएको छ। अलराइट, अब हामी सुन्नेछौँ गीत ओके छ त। र गीतपछि म लिनेछु एउटा छोटो ब्रेक, ब्रेकपछि म कार्यक्रम म्युजिक मजामा फेरि आउनेछु र अरू पनि थुप्रै गीतको साथ म आउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज सुन्दै रहनुहोला।

0: सुंदर मजा टिप्स 98.3 FM।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
3: फुलको डाले डालेमा तिम्रो रूपको लाले
4: नेपाली चलचित्रका सदाबहार गीतहरू
5: मेरो निन्द्रो भोको तिर्खा रात र दिनको किन
4: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM
6: 98.3. Pure ek ghanta tinota movies ka super hit geetharu.
7: 3 in 1.
8: Every Saturday 9 a.m. and Thursday 6 p.m.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
10: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
11: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
12: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
11: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
11: फोन नम्बर 4910511 4910511 98511709 98511709
13: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
14: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
13: किन एएसी लाइट ब्रिक नै
14: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
13: वाह मैले खोजेको जस्तै रहेछ
14: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 3544
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: फुलको डाले डालेमा तिम्रो रूपको लाले
4: नेपाली चलचित्रका सदाबहार गीतहरू
5: मेरो निन्द्रो भोको तिर्खा रात र दिनको किन छोरे
4: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM
7: 98.3. This is History of Rock.
17: Monday 3 p.m. Only on KIPS FM 98.3 MHz, your companion.
1: टिप्स 98.3 एफएम मा गजल संसार
3: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार
3: गुम का खजाना तेरा भी है मेरा भी
13: हर एक शनिवार बिल्कुल 10 बजे

0: चिप्स 98.3 एफएम मा यो हो म्यूजिक मजा म्यूजिक मजा.
1: वेलकम ब्याक श्रोता मित्र, कार्यक्रम म्युजिक मजामा. तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. किप्स एफएम 98.3 मेगाहर्ट्ज युर कम्पानियन. तपाईँलाई संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. र हामीलाई तपाईँले फलो गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेज, टिकटक र इन्स्टाग्राममा पनि. हाम्रो स्टेसन आइडी रहेको छ kipsfm 98.3 मेगाहर्ट्ज. म हुँ आरजे युक्ता. अब कार्यक्रममा अर्को एउटा सेगमेन्टको पालो भइसकेको छ. सेगमेन्टको नाम रहेको छ इन्फो बज. सो इन्फो बजमा एक आर्टिस्टको इन्फर्मेसन लिएर हाम्रो आरजे जेसिका अरियाल आउनु भएको छ. को आर्टिस्ट हुनुहुन्छ र उहाँको इन्फर्मेसन अब हामी सुन्नेछौँ जेसिकाको नै आवाजमा.
2: हेलो हेलो, तपाईँलाई फेरि पनि स्वागत छ एउटा छोटो मिठो ब्रेक पछि. स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जमा, द रेडियो अफ न्यू जेनेरेसन. तपाईँले अब हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. अब पालो भएको छ हाम्रो सेगमेन्ट इन्फो बजको. इन्फो बजमा हामी पुराना लेजेन्डरी म्युजिक आर्टिस्टको बारेमा कुराकानी गर्ने गर्दछौँ र आज हामी कुरा गर्दैछौँ नेपाली सङ्गीतका अत्यन्त प्रिय गायक अरुण थापाको जीवन र साङ्गीतिक यात्राबारे. आज हामी अरुण थापाका गीतहरू सुन्छौँ, गुनगुनाउँछौँ र कहिलेकाहीँ आफ्नै लाइफसँग जोडेर हेर्छौँ. तर एउटा समय थियो जति बेला अरुण थापा नेपाली सङ्गीतका चर्चित गायक होइन, नेपाल ब्याङ्कका एक साधारण कर्मचारी हुनुहुन्थ्यो. कल्पना गर्नुहोस् त, दिनभर ब्याङ्कको काउन्टर, फाइल, ट्रान्जेक्सन अनि साँझमा एउटा शान्त कोठा जहाँ मन भने म्युजिकमा हराइरहेको हुन्छ. सायद त्यति बेला उहाँ आफैले पनि सोच्नु भएको थिएन होला एक दिन उहाँका गीतहरू नेपाली सङ्गीतका एभरग्रिन क्लासिक्स बन्ने छन् भनेर. अरुण थापाको जीवन यात्रा भारतको कलकत्ताबाट सुरु हुन्छ. सन् 1952 जन्मिनु भएका उहाँ सानैमा परिवारसँग काठमाडौँ आउनुभयो. पछि अध्ययनका लागि दार्जिलिङ पुग्नुभयो, जहाँ सङ्गीत प्रतिको रुचि अझ गहिरो हुँदै गयो. तर सङ्गीत मात्रै उहाँको बाटो थिएन, पढाइ, जिम्मेवारी अनि भविष्यको अनसर्टेनिटी बीच उहाँले नेपाल ब्याङ्क लिमिटेडमा काम पनि गर्नुभयो. तर एउटा कुरा चाहिँ स्थिर थियो, उहाँको मन सङ्गीततिरै फर्किरहन्थ्यो. त्यही सङ्गीत प्रतिको लगावले उहाँलाई बिस्तारै श्रोतामा चिनाउन थाल्यो र अन्तत एउटा गीत आयो जसले उहाँको पहिचान नै बदलिदियो. सन् 1971 रेडियो नेपालबाट प्रसारण भएको जति माया लाए पनि अरुण थापाको पहिलो रेकर्ड गरिएको गीत. रोचक कुरा के छ भने यही गीत पछि गएर उहाँकै सबैभन्दा पहिचान बनाउने गीतमध्ये एक बन्यो. त्यसपछि आए अरू गीतहरू, भुलु भुलु लाग्यो मलाई सपनीमा, म रोए पनि तिमी हाँसिदिनु, ऋतुहरूमा तिमी, चोट के हो व्यथा के हो. अरुण थापाका गीतहरूमा एउटा विशेष कुरा पाइन्छ, सरल शब्द, मिठो धुन र मन छुने प्रस्तुति. उहाँका धेरै गीतहरू सुन्दा श्रोताले आफ्नै जीवनका अनुभवहरू भेट्टाउँछन्। सायद यही कारणले उहाँका गीतहरू आज पनि पुराना लाग्दैनन्. साङ्गीतिक यात्राका क्रममा उहाँले दुई चर्चित एल्बम्स पनि दिनुभयो, अरुण र द बेस्ट अफ अरुण. यी एल्बम्सले उहाँका गीतहरूलाई अझ धेरै श्रोतासम्म पुर्यायो र उहाँलाई एउटा स्थापित स्वरको रूपमा चिनायो. तर जीवन सधैँ सरल रहेन, उहाँले स्वास्थ्य समस्याहरूसँग पनि सङ्घर्ष गर्नुभयो. तर सङ्गीत प्रतिको समर्पण भने अन्तिम समयसम्म पनि रहिरह्यो. सन् 1999 अरुण थापा हामीबाट टाढिनुभयो, तर उहाँको आवाज त्यो भने टाढा भएन, किनकि केही आवाजहरू शरीरसँग मात्र होइनन्, हाम्रा सम्झनाहरूसँग बाँचेका हुन्छन्। र आज हामी बजाउन गइरहेको गीत जति माया लाए पनि केवल एउटा लोकप्रिय गीत मात्र होइन, यो त्यही पहिलो गीत हो जसले एक ब्याङ्क कर्मचारीलाई नेपाली सङ्गीतको इतिहासमा अमर नाम बनायो. यो गीतका सिङ्गर हुनुहुन्छ अरुण थापा भने म्युजिक पनि अरुण थापाले नै दिनुभएको छ, लिरिसिस्ट हुनुहुन्छ विनोद गौचन. अब सुन्छौँ अरुण थापाकै आवाजमा जति माया लाए पनि.

अलराइट, कार्यक्रम इन्फोबल्समा हामीले गायक अरुण थापाको बारेमा केही इन्फर्मेसन सुन्यौं र वहाँकै आवाजमा एक सुमधुर गीत पनि सुनिसक्यौं। ओके, अब कार्यक्रमलाई फेरि पनि अगाडि बढाउँ। हामी अर्को एउटा गीतबाट नै हामी अब सुन्नेछौँ गीत मुभी लाली बजारबाट मै राम्री छुतनी। यस गीतको लिरिसिस्ट कम्पोजर हुनुहुन्छ प्रकाश सापुत, वोकल दिनुभएको छ दीपिका बयम्बू मगरले, म्युजिक प्रडक्सन मिक्सिङ मास्टरिङ गर्नुभएको छ श्याम श्रेष्ठ शैलीले, र कोरस वोकल्स दिनुभएको छ रञ्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिके र गोविन्द अन्नेकले। ओके श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र फेरि पनि कार्यक्रम म्युजिक मजामा अर्को एउटा ब्रेकको पालो आउनेछ। ब्रेकपछि म युक्ता फेरि पनि कार्यक्रममा आउने नै छु र मसँग अरू पनि गीतहरू रहेका छन् जुन म तपाईँको लागि राख्ने नै छु। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. KIPPS FM 98.3 MHz. Just tune in.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPPS FM
2: 98.3.
3: KIPPS Unplugged. नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएभर यु आर।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: तपाई सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: पी
5: एस किप्स 98.3 एफएम योर कम्पानियन
6: किप्स 98.3 एफएम मा यो हो म्युजिक मजा म्युजिक मजा
0: वेलकम ब्याक श्रोता मित्र ब्रेक पछि म युक्ता फेरि पनि आइसके कार्यक्रम म्युजिक मजामा हजुर यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो गीतहरू स्टेशन तपाईँ ट्युन्ड इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगा हर्ट्स रेडियो स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड अब फेरि पनि कार्यक्रममा म तपाईँको लागि राख्न जाँदैछु अर्को एउटा रमाइलो गीत गीत रहेको छ माया बेमानी हातको बिडी यस गीतमा आवाज दिनुभएको छ कमल खत्री र मेलिना मैनालीले लिरिक्स रहेको छ भोजराज खतिवडाको कम्पोजर यस गीतको हुनुहुन्छ प्रबलदीप विश्वास म्युजिक अरेन्जर हुनुहुन्छ रूपम सिंह गुरुङ मिक्सिङ मास्टरिङ रहेको छ किशन श्रेष्ठको

फाइनल श्रोता मित्र हामीले सुन्यौ गीत माया बेमानी हातको बिडी सिंगर्स कमल खत्री र मेलिना मैनालीको आवाजमा. अलराइट, फेरि हामी अर्को गीत सुन्नेछौ. गीत रहेको छ आँखा भरि आँसु. यो गीत मुभी गौथलीबाट रहेको छ. यस गीतमा आवाज दिनुभएको छ थानेश्वर गौतम र शान्तिश्री परियारले. म्युजिक थानेश्वर गौतमको नै रहेको छ. लिरिक्स दिनुभएको छ भोला रिजालले. अरेन्ज गर्नुभएको छ नारायण डङ्गलले. मिक्सिङ प्री मिक्सिङ कमल थापाको रहेको छ भने मिक्सिङमा स्ट्रिङ रहेको छ श्याम स्वेत र शैलीको.

वेल श्रोता मित्र, हामीले भर्खरै मुभी गौतलीबाट सुन्यौं गीत आँखाभरि आँसु। अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ। कार्यक्रममा अब अन्तिम गीत सुन्ने बेला भइसकेको छ। वेल श्रोता मित्र, अन्तिम गीतको रूपमा आज हामी सुन्नेछौँ सजन राज वैद्यको आवाजमा घुमी फेरि। यस गीतको राइटर र प्रड्युसर पनि हुनुहुन्छ सजन राज वैद्य, मिक्सिङ मास्टरिङ दिवस गुरुङको रहेको छ। अराइट, यो गीत अब तपाईँको लागि राख्दै म युक्ता पनि कार्यक्रम म्युजिक मजाबाट विदा माग्न चाहन्छु। आशा छ तपाईँलाई कार्यक्रम रमाइलो लाग्यो होला र गीतहरू जुन मैले राखे इन्जोय गर्नुभयो होला। अराइट, यति भन्दै अब म युक्ता पनि तपाईँसँग विदा माग्न चाहन्छु। हामीलाई फेसबुक, इन्स्टाग्राम र टिकटकमा फलो गर्न नबिर्सिनु होला। स्टेसन आइडी रहेको छ किट्स एफएम 98.3 मेगाहर्ट्ज। ओके, अब यति भन्दै अब हामी छुट्टिन्छौँ। नमस्कार।

0: life-changing quotes. पर्खेर बस्नेहरूले त्यति मात्रै पाउँछन् जति कोसिस गर्नेहरूले छाडेका हुन्छन्। यो भनाई हो एपीजे अब्दुल कलामको।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: You can dance.
6: You can sing.

0: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: नेपाली सुपर हिट्स

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Babu, pani ko bill tiri de lo.
13: La, tiri de.
14: Babu, batti ko bill tiri de aaja.
13: La, la, tiri de.
12: Dada, internet ko pani last dino hai aaja.
13: La. त्यो पनि तिर्दे
12: तर सबै कुरा यति छिटै कसरी तिरिस
13: किनकि मसँग हाम्रो पात्र छ
14: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
13: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: Stay connected with your favorite station keeps FM 98.3 MHz
2: Join our community on Facebook for the latest updates and all the music you love
17: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 MHz and hit that follow button today

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू Hits 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: This is किप्स 98.3 एफएम योर कम्पानियन
4: Excuse me
5: non stop Bollywood mega hits

0: life-changing quotes. प्रेरणा आफै भित्रबाट आउँछ। आफू सकारात्मक हुनुपर्छ। जब तपाईँ सकारात्मक हुनुहुन्छ, राम्रो चिजहरू हुन्छन्। यो भनाइ हो दीप रोयको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले बेलुकीको 7 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: On Keeps FM 98.3, this is Weekly 10. This week's number 10.
5: Song
6: Lemonade.
5: Artist
6: Espa.

0: this week's number 8.
1: Song
2: My Way.
1: Artist
2: Olivia Rodrigo.

0: this week's number 7.
1: Song
2: Honeybee,
1: artist
2: Olivia Rodrigo.

0: segment, Classic Choice.
1: Song.
2: Toy Soldiers.
1: Artist.
2: Martika.

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
6: On Keeps FM 98.3, this is Weekly 10. Segment Classic Choice.
7: Song.
8: We didn't start the fire.
7: Artist.
8: Billy Joel.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: फुलको डाले डालेमा तिम्रो रूपको लाले
4: नेपाली चलचित्रका सदाबहार गीतहरु
5: मेरो निन्द्राको तिर्खा रात र दिनको किन
4: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
9: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
10: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
9: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
11: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
9: फोन नम्बर 49105119850570939
12: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
13: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
15: Kips 98.3 FM. Your companion.
16: On Kips FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
9: Song
17: Red Bottoms.
9: Artist
17: Adela.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Sataku 10 utkrishta geetharuko countdown show.
7: Keeps most wanted.
8: हेलो हाई नमस्कार तपाईँलाई स्वागत छ काउन्टडाउन शो किप्स मोस्ट वान्टेडमा नेपाली गीत सङ्गीतको काउन्टडाउन शो रहेको छ किप्स मोस्ट वान्टेड म निजल उपस्थित भइसकेको छु काउन्टडाउन लिएर नम्बर 10 नम्बर 1 गीत तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा र तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि हाम्रो पात्रो एप त्यस्तै किप्स एफएम .com सुन्न सक्नुहुन्छ फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज ओके कार्यक्रम किप्स मोस्ट वान्टेडमा 3 सेगमेन्टका गीतहरू पनि सुन्न सक्नुहुन्छ फ्ल्यास ब्याक न्यू पिन्स एन्ड माई चोइस सेगमेन्टका गीतहरू र आउनुहोस् कार्यक्रममा सुरु गर्छ नम्बर 10 गीतबाट नम्बर 10 यो विक रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल लिरिक्स एन्ड म्युजिक भनिरहेको छ सौगात श्रेष्ठ अनुरागीको भने अरेन्ज गरेका छन् विष्णु तामाङले मिक्स मास्टर भने गरेका छन् कुमार सानो फुनले सुन्छौ नम्बर 10 चिसो चिसो झरी
9: किप्स मोस्ट वान्टेड नम्बर 10

श्रोता मित्र, कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड, र हामी लाग्दैछौँ नम्बर 9 तर्फ। नम्बर 9 मा यो विक रहेको छ, तिमी यति राम्री छौ कि बाई प्रमोद खरेल एन्ड अनु चौधरी। लिरिक्स एन्ड म्युजिक रहेको छ विमल अधिकारीको, अरेन्ज गरेका छन् कमल सौरागले, मिक्स मास्टरिङ गरेका छन् कुमार राणाले। सुन्छ नम्बर 9 मा तिमी यति राम्री छौ कि।

0: अब नम्बर एटको पालो छ. नम्बर एटमा यो विक रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. लिरिक्स म्युजिक एन्ड ऱ्याप भने गायका छन् जगत तिरुवाले, भने अरेन्ज मिक्स मास्टर गरेका छन् जीवन बदुले. नम्बर एटमा सुन्छौ सिटी बजाउँदै.
1: गिफ्ट्स मस्ट वान्टेड नम्बर 8.

0: कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेडमा र नम्बर सेभेनको पालो भइसकेको छ. नम्बर सेभेनमा यो विक रहेको छ चकमा बाई एलिना चौहान, लिरिक्स एन्ड म्युजिक रहेको छ मनिष श्रेष्ठको, भने अरेन्ज मिक्स मास्टर गरेका छन् रिकेश गुरुङले. सुन्छ नम्बर सेभेनमा चकमा.
1: किप्स मोस्ट वान्टेड नम्बर सेभेन.

0: ओके फ्रेन्ड्स, अब हामी लाग्दैछौँ हाम्रो पहिलो सेगमेन्ट फ्ल्यासब्याक तर्फ। र आज ल्याएको छु गीत सुरज थापाको आवाजमा रहेको गीत बहुला।
1: फ्ल्यासब्याक।

0: Johor Kips FM 98.3 MHz.
1: Pulko dali dali ma timro roop ko lali.
2: Nepali chalchitra ka sada bahar geet haru.
3: Mero nindra bhoka tirkha raata rajina ko. Kina chore ko.
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. Only on Kips FM 98.3.
4: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू
5: थ्री इन वन
6: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईं सँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
8: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 9851170939
11: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
12: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
11: किन एएसी लाइट ब्रिक नै
12: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
11: वाह मैले खोजेको जस्तो रहेछ
12: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596-98012-35444
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
16: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
17: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
16: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
17: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
18: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
19: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
20: Babu, पानीको बिल तिरिदे ल
21: ल तिरिदे
22: बाबु बत्तीको बिल तिरिदे आज
21: ल ल तिरिदे
20: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
21: ल त्यो पनि तिरिदे
20: तर सबै कुरा यति छिटै कसरी तिरिस
21: किनकि मसँग हाम्रो पात्र छ
22: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
21: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
23: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
0: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मङ्गलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

0: साताको 10 उत्कृष्ट गीतहरूको काउन्टडाउन शो
1: गीत्स मोस्ट वान्टेड
2: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड किप्स एफएम 90.3 तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नु होला हाम्रो इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइरहेको छ किप्स एफएम 90.3 MHz. अहिले पनि हामी लागौँ नम्बर 6 तर्फ. नम्बर 6 माया छ मनमा छ बाई एसडी योगी एन्ड रेस्मा पुन. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी एन्ड म्युजिक प्रड्युसर भनेर रहेका छन् रिकेश गुरुङ. मिक्स मास्टर गरेका छन् एसडी योगीले. नम्बर 6 सुन्छौँ माया छ मनमा छ.
3: Kids,

0: अब नम्बर फाइभको पालो भइसकेको छ. नम्बर फाइभमा टुक्राएर मेरो माया बाई मिलिना राई रहेको छ. लिरिक्स रहेको छ सुजन कोइरालाको. म्युजिक दिएका छन् ऋषि निरौलाले. म्युजिक अरेन्जर भनिरहेका छन् विशाल निरौला. अनि मिक्स मास्टर भने गरेका छन् कुमार राणाले. सुन्छौ नम्बर फाइभमा टुक्राएर मेरो माया.
1: Give most wanted number 5.

0: अब नम्बर फोरको पालो छ, नम्बर फोरमा पियारी गाउँदैछन् बियोन ब्रिजेस एन्ड अबु द रियल म्यान. लिरिक्स एन्ड कम्पोजिसन बियोनको मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले. सुन्छ नम्बर फोरमा पियारी.
1: किड्स मस्ट वान्टेड नम्बर फोर.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
5: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
6: किप्स मोस्ट वान्टेड

0: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स अफ एम 90.3 यो कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन्टेन कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरूको कान्डन सुन्न सक्नुहुन्छ म निजल छु तपाईँको साथमा अहिले पनि चाहिँ हामी लाग्दछ नम्बर 3 तर्फ नम्बर 3 चाहिँ यो विक रहेको छ केटी पछ्यो माया बसो भाइ आशिष अविरल एन्ड अस्मिता अधिकारी लिरिक्स रहेको छ एकनारायण भण्डारीको म्युजिक मिक्स मास्टरिङ गरेका छन् आशिष अविरलले सुन्छ नम्बर 3 केटी पछ्यो माया बस्यो
1: किप्स मोस्ट वान्टेड नम्बर 3

0: ओके कार्यक्रम किप्स मोस्ट वान्टेडमा हाम्रो तेस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ र माई चोइसमा आज ल्याएको छु गीत मनमगन बाइ दीपक बज्राचार्य.
1: My choice.

0: All right, let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: नम्बर 10 मा रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. नम्बर 9 मा रहेको छ तिमी यति राम्री छौ कि बाई प्रमोद खरेल एन्ड अनु चौधरी. नम्बर 8 मा रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. नम्बर 7 मा रहेको छ चकमा बाई एलिना चौहान. नम्बर 6 मा रहेको छ माया छ मनमा छ बाई एसटी योगी एन्ड रेश्मा पुन. नम्बर 5 मा रहेको छ टुक्राएर मेरो माया बाई मेलिना राई. नम्बर 4 मा रहेको छ पिआरी बाई बियोन ब्रिजेस एन्ड अबु द रियल म्यान. नम्बर 3 मा रहेको छ केटी पसे माया बसे बाई आशिष अभिरल एन्ड अस्मिता अधिकारी. नम्बर 2 मा रहेको छ इटरीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा करेल. ओके, रिक्याप पनि हामीले गऱ्यौँ अनि रिक्यापसँगै अब नम्बर 1 सङ पनि रिभिल गर्ने बेला भइसकेको छ. र यो विक नम्बर 1 रहेको छ गीत सलला कर्णाली बाई प्रमोद खरेल एन्ड सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको. लिरिक्स एन्ड म्युजिक दिएका छन् सुरज थापाले. म्युजिक अरेन्जमेन्ट गरेका छन् प्रमोद एन्ड परम्परा एन्ड सुरज थापाले. ओके, नम्बर 1 सङ सलला कर्णाली, यो गीत इन्जोय गर्नुहोला. र यो गीतसँगै विदा माग्ने समय पनि भइसकेको छ. कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला. फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 MHz. हामीलाई इन्स्टाग्राम टिकटकमा पनि भेट्न सक्नुहुन्छ किप्स एफएम 98.3 MHz हाम्रो आइडी रहेको छ. यति भन्दै म निजल पनि विदा भए. नमस्कार, ठिक बाई. सुन्दै गर्नुहोला किप्स एफएम 98.3 कम्पेनियन.
2: किप्स मोस्ट वान्टेड नम्बर 1.

Life-Changing Quotes。असफलता भनेको विचार पुर्याएर पुनः प्रयास गर्ने अवसर हो। यो भनाई हो हेनरी फोर्ड को।

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPS FM 98.3 MHz, your companion.
3: The radio of new generation.
4: Amilai Sunnuhos, www.kipsfm.com Marfot. Just tune in, radio Naya Generation Ko.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: सुविधा सृजनशीलतामा पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888।
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

life-changing quotes. रीस यमराज हो, आगो हो, जसको एउटा सानो झिल्काले संसार नै भस्म बनाइदिन्छ। यो भनाई हो जेम्स को।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: नेपाली पॉप फ्लैशबैक

0: एक घंटा तीनवटा मूवीज का सुपरहिट गीत
1: थ्री इन वन
2: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: नेपाली साङ्गीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र KIPS 98.3 FM मा।

0: KIPS 98.3 FM, your companion.
1: Nepali Pop. Flashback.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।